0: बहुत आई नाउ आई कैन क्लियरली सी इट यू नो कि हम विजुलाइज कर सकते हैं कि व्हाट रियली हैपेंड.
1: एब्सोल्युटली. तो वो पूरे घर का और इस फैमिली का एनर्जी लेवल क्या हो जाएगा. तो वो बेटी या वो बच्चा अगर निकलना भी चाहे उससे, हम ही निकलने नहीं दे रहे. यू नो हम भी बार बार और बहुत हम उनको यही कहते हैं कि सिंपथी नहीं चाहिए, नॉर्मल. Just treat the person as normal. क्योंकि जितनी बार आप सिंपथी देंगे आप फिर उनको वही याद दिला रहे हैं कि आप विक्टिम है. यू नो तो एक तो मैं खुद फील कर रही हूँ कि मैं विक्टिम हूँ और दूसरा सब मुझे फील करा रहे हैं कि मैं विक्टिम हूँ बाय बार बार सेइंग बेचारे आप.
0: आई थिंक समवेयर यू नो वाई बाकी सब लोग भी हम क्यों फील करवाते हैं बिकॉज वी ऑल्सो लाइक द सेंस ऑफ पावर दैट यू नो वी आर एबल टू हेल्प समबडी बिकॉज वी डोंट वी वुड लाइक to help somebody.
1: Right, but we're not really helping.
0: Yes.
1: You know, a help at that time would mean empowerment. Lekin baar baar keh kar ke hai aapke saath aisa hua, bichare aap, ab aapka kya hoga? Ya even ye kehna, koi baat nahi, sab theek ho jayega. Matlab it's not to hurt anyone, lekin koi baat nahi, sab theek ho jayega, wo theek hai. But by saying that, we're saying ke abhi sab galat hai. You know, to jitna hum normalcy ko create kar sake, सब ठीक हो जाएगा ये बोलने की बात नहीं है. सब ठीक क्रिएट करना है घर के वायुमंडल में और बिल्कुल वायुमंडल ऐसा हो जाना चाहिए, बातचीत करने का तरीका ऐसा हो जाना चाहिए जैसे कुछ हुआ ही नहीं है. देन वी आर एबल टू फिनिश इट. आफ्टर ऑल आई हैव टू फिनिश इट हियर. मुझे बाहर नहीं फिनिश करना. लेकिन बाहर ही अगर वो बार बार रिवाइज होता जाएगा तो अंदर तो कितना रिवाइज. बिकॉज फॉरगिव के साथ फॉरगेट करना बहुत इम्पोर्टेंट है. आई हैव टू अंडरस्टैंड के इट्स अ पार्ट एंड ऑफ लाइफ एंड इट इज ओवर. एंड इसमें हमें जो बहुत हेल्प करती है बात वो है ये याद रखना कि इस ड्रामा में, ये जो वर्ल्ड ड्रामा है, इसमें हर सीन जो है वो कल्याणकारी है. एवरीथिंग हैपनिंग इन दिस ड्रामा इज एक्यूरेट, इट इज परफेक्ट एंड इट इज बेनिफिशियल. ये ड्रामा बना ही इतना परफेक्ट तरीके से है. कुछ भी इम्परफेक्ट नहीं हो रहा. इवन दो हमें लगता है
0: कि गलत हो रहा है,
1: हो रहा है, लेकिन एक्चुअली वो इम्परफेक्ट नहीं है क्योंकि वो जो कुछ हो रहा है उसके पीछे रीजन.
0: इट हैज सम रीजन. यस,
1: इट हैज अ रीजन. और अगर हम उस सीन को जो हमारे सामने आया है उस पर्सपेक्टिव से देखें कि ये मुझे कुछ सिखाने के लिए आया है. क्योंकि कोई भी इंसिडेंट जो होकर जाता है अगर हम उसमें से ठीक से निकल सकते हैं तो वो हमें स्ट्रोंगर बनाकर जाता है. तो वो मुझे कुछ सिखाने आया है, वो मुझे अपने कंफर्ट जोन से बाहर हिलाने आया है, वो मुझे एक नई दिशा पर लेकर जाने आया है. लेकिन मेरे लिए अकल्याण कुछ नहीं हो सकता. तो लॉ ऑफ अट्रैक्शन, जो थॉट हम क्रिएट करेंगे वही एनर्जी सारी हमारी तरफ फ्लो होगी. तो ऑलवेज हैव द थॉट कि मेरे लिए जो हो रहा है वो कल्याणकारी है. और अकल्याण सिचुएशन अगर होगी भी तो उसमें से भी कोई ना कोई कल्याण जरूर निकल कर आएगा. प्रोवाइडेड आई हैव द फर्म बिलीफ कि ये सिचुएशन मेरे लिए कल्याणकारी है. एंड जो बहुत इम्पोर्टेंट होता है कि अंदर जो हमने पकड़ कर रखा है, आई हैव टू लेट इट गो. ये जो बैगेज, यू नो हम लोग सब एक बहुत बड़ा बैगेज
0: है. एक आपने बहुत बड़ी बात ये कही कि फॉरगेट. जब फॉरगिवनेस की बात है तो फॉरगेट, जब क्षमा की बात आती है तो भूलना बहुत जरूरी है. लेकिन आज भी अगर मैं, चाहे मैं 15 साल पहले या 20 साल पहले किसी बात को जिसने मुझे उतना हर्ट किया होगा, आज भी मैं चाहूं एकदम से याद कर सकती हूं और फिर से जी सकती हूं. तो वो कंप्लीट अपनी मेमोरी से मैं कैसे डिलीट कर सकती हूँ, वो बटन कैसे डिलीट कर दबा सकती हूँ. क्योंकि जब तक वो डिलीट नहीं दबेगा तब तक वो क्षमा मुझे लगता है पूरी तरह से.
1: एब्सोल्युटली. क्योंकि कहीं ना कहीं वो मेमोरी में अगर फिट है दैट मीन्स आई हैव नॉट फॉरगिवन. कई बार हम कहते हैं कि हाँ भूल गए, मैंने भूल दिया, फॉरगिव कर दिया एंड आई हैव फॉरगॉटन द होल थिंग. उस ऐसे लगता है कि भूल गया है लेकिन थोड़े समय के बाद कहीं वो सारा ही बाहर फिर निकल कर आ जाता है. तो पता चलता कि भूला नहीं था, सिर्फ थोड़ा सा सप्रेस कर दिया था. तो भूलना, फॉरगिव करने से भी ज्यादा मुश्किल शायद भूलना लगता है क्योंकि कहीं ना कहीं मेमोरी से उसका ट्रेस हटा देना वो बहुत चैलेंजिंग हो जाता है. तो उसके लिए भी मुझे यही अपने आप को समझाना पड़ेगा कि याद रखने से मैं उसको बार बार दोहराती हूँ. और जितनी बार, क्योंकि वो इंसिडेंट जो है वो डेफिनेटली मेरे लिए, मुझे लगता है कि बहुत हार्मफुल था, लेकिन मैं जितनी बार उसको दोहराती हूँ तो मैं उस इंसिडेंट को उतनी बार جیسے کہ اپنے ساتھ ریپیٹ کر رہی ہوں تو وہ میرے لیے کتنا ڈیمیجنگ ہو جائے گا. ہوتی ایون چھوٹی سی چیز کہ آپ نے ایک بات ایک بار کہی لیکن میں نے اپنے آپ کو کم سے کم 100 بار کہی, تو وکٹم کس نے مجھے اپنے آپ کو زیادہ بنایا. تو ہاؤ ٹو فرگیٹ, آئی تھنک ہاؤ وڈ بی ایبل ٹو فرگیٹ این انسیڈنٹ, جتنی بار بھی وہ انسیڈنٹ سامنے آئے یاد آئے واپس, آئی ول ہیو ٹو ٹاک ٹو مائی سیلف, آئی ول ہیو ٹو اسٹاپ دیر فرسٹ, کیونکہ ایفرٹ کرنا پڑتا ہے اس پہ تھوڑا سا. دیکھو یاد کرنے کے لیے بھی ایفرٹ کرنا پڑتا ہے اور بھولنے کے لیے بھی ایفرٹ کرنا پڑتا ہے, جبکہ دونوں چیزیں نیچرل ہیں, یاد اور بھولنا دونوں نیچرل ہیں, لیکن آتما اتنی کمزور ہو گئی ہے کہ پرماتما جس کو یاد کرنا چاہیے اس کی یاد نہیں آتی اور جو باتیں بھولنی چاہیے وہ باتیں بھولتی نہیں ہے, کیونکہ نیگیٹیوٹی کو ریٹین کرنا زیادہ ایزی ہو گیا ہے اور اتنی نیگیٹیوٹی ریٹین کی ہے کہ وہ پیورٹی پھر یاد نہیں آتی, کیونکہ دونوں چیزیں کچھے نہیں بیٹھ سکتے. تو آئی فیل کہ ہمیں ایکسپریمنٹ کرنا ہوگا کہ جب بھی وہ سین یا وہ ویکتی سامنے آئے مجھے اسٹاپ کرنا پڑے گا. جیسے ہم ایک گھنٹے میں ایک منٹ نکالتے ہیں, مجھے اسٹاپ کرنا پڑے گا اس ایک منٹ کے لیے. اس سین کو اگر وہ سین میرے سامنے آ گیا ہے, پرماتما سے پیورٹی کی وائبریشن لے کر, پیورٹی کی وائبریشن اس سین کو دے کر سین کو فنش کرنا پڑے گا. دس از اوور فور می, یو نو, اینڈ سرینڈر کریں اس تھوٹ کو شیو بابا کے آگے. اینڈ یہ نہیں ہے کہ وہ ایک ہی باری میں چلا جائے گا, یس اٹ ول ناٹ گو, بٹ دین ایوری ٹائم اٹ کمس اس کو انگیج نہ کریں. اگین وہی چیز, جو چیز پسند نہیں ہے اس کے ساتھ باتیں کرنے نہ بیٹھ جائے. جیسے کوئی ہمارے گھر میں آتا ہے, اگر ہم اس کو بیٹھنے دیں اور باتیں کریں تو وہ روز آئے گا. اگر آپ کو وہ مہمان پسند نہیں ہے تو کہیں نہ کہیں ہمیں اس کو اشارہ تو دینا پڑے گا کہ یو آر ناٹ ویلکمڈ ان آر ہاؤس, لیکن ہم ہی بٹھاتے باتیں کرتے اور پھر ہم کہتے یہ تو روز آ جاتے ہیں. دا سیم تھنگ آئی ہیو ٹو ڈو ود دیٹ تھاٹ, کیونکہ جب وہ تھاٹ آئے گی مجھے اندر ڈیٹیچ ہونا پڑے گا. تب ہم نے دیکھا کہ اس ایموشن سے اگر ہم ڈیٹیچ ہو جائیں گے تو اس کی پاور ختم ہو جائے گی, لیکن ہم اس میں انگیج ہو جاتے ہیں تو وہ اور بھی پاور,
0: کیونکہ وہی کہیں نہ کہیں, کیونکہ وہ جو جیسے وہ تھاٹ آتا ہے ہمارا جو ایک ایڈکشن والی بات ہے, جو پین لینے کی جو بات ہے, تو وہ بڑی اسٹرانگلی ہمیں اپنے من کو کہنا پڑے گا دس از ناٹ گڈ فور می,
1: دس از ناٹ گڈ فور می, بیکاز یو نو آئی ہیو ٹو اسٹاپ ایٹ دیٹ ٹائم, بٹ دیٹس فور شیور. اینڈ آئی وڈ پروبیبلی ہیو ٹو ڈو دس, لیٹس سے ایچ ون ٹو دیئر اون, لیکن 8, 10, 15 بار بھی اگر ہم اس کو کر لیں تو ڈپینڈنگ آن ہاؤ ڈیپ اٹ از اٹ ول فنش, وہ فنش ہو جائے گا. بیکاز آفٹر آل کیا ہے, سب کانشیس مائنڈ نے ایک امیج کریٹ کی ہے, اس کو وہاں سے ڈیلیٹ کرنا ہے. تو جب بھی وہ اوپر آ جاتی ہے ہمیں کانشیسلی بیٹھ کر اس کو پیورٹی کی وائبریشن دے کے اس کو وائپ آؤٹ کرنا پڑے گا اس سلیٹ پہ سے. اگر وہ وائپ آؤٹ نہیں ہوا تو وہ پھر آتا جائے گا. میں بیچ میں کوئی ویکتی ایک ملے تو ان کو کسی نے ان کے ساتھ بہت بڑا کچھ دھوکا کیا تھا, بزنس میں یا پتہ نہیں ریلیشن شپس میں, ایسے کچھ دونوں تھا, اٹ واز اے ریلیٹو ان بزنس میں کچھ. اور انہوں نے پوری بات تو نہیں بتائی, لیکن ان کی بات سے ایسا لگا کہ جیسے کہ یو نو بہت زیادہ بڑی بات تھی ان کے لیے. تو اور اس کی وجہ سے ان کی وائف ڈپریشن میں چلی گئی ہے. اینڈ ہی سیڈ کہ ہم نے ان سے اپنا سارا رشتہ توڑ دیا ہے, ہم کبھی ان سے بات نہیں کرتے, لیکن ہم ویٹ کر رہے ہیں کہ ان کے ساتھ غلط کب ہوگا. مطلب دے وار ویری اسٹرانگ آن دس,
0: رشتہ کہاں ٹوٹا.
1: ہاں, تو اینڈ ہی سیڈ ہر تھوڑی دیر کے بعد میرے من میں یہی چلتا کہ ان کے ساتھ کیا, ان کے ساتھ برا ہونا چاہیے, ان کے ساتھ برا ہونا چاہیے, انہوں نے ایسا کیا, ان کے ساتھ برا ہونا چاہیے,
0: بھگوان کا نیائے ہوگا. یو نو لائک سو مینی ٹائمز
1: وی آر سیئنگ دس کہ انہوں نے ایسا کیا نا, ان کے ساتھ غلط ضرور ہوگا. آئی سیڈ کہ آپ نے ملنا تو چھوڑ دیا, بولنا تو چھوڑ دیا ان سے, لیکن سوچنا تو چھوڑا نہیں, تو کنیکشن کہاں ٹوٹا. ہم کہتے ہیں ہمارا ان سے سارا کنیکشن ٹوٹ گیا, کنیکشن. اور وہ جس طرح سے بات کر رہے تھے ایسا لگ رہا تھا دن میں پتہ نہیں کتنی بار ان کے بارے میں
0: کنٹینیوس ان کے ساتھ ہی جی رہے ہیں.
1: میں کہا یو آر لیونگ ود دیٹ پرسن, آئی سیڈ اتنا نزدیک تو شاید آپ کے کوئی بھی نہیں تھے اس ٹائم آپ کے پریوار میں. اس ادھر کنیکشن توڑنا پڑے گا. ہم باہر کنیکشن توڑ دیتے ہیں اور اندر کنیکشن الٹا بہت زیادہ اسٹرانگلی پکڑ کے رکھتے ہیں. تو وہ کنیکشن کو اگر ہم توڑتے ہیں کہ جب وہ بول بھی رہے تھے اس ویکتی کے بارے میں, تو اس سمے بولتے ہوئے بھی اتنا غصہ ان کے اندر کریٹ ہو گیا, جبکہ وہ بات کم سے کم 8-10 سال پرانی تھی. تو آئی سیڈ آج بھی یو آر ایبل ٹو کریٹ سو مچ اینگر ان یور سیلف جسٹ بائی یو نو ٹاکنگ اباؤٹ دی انسیڈنٹ. تو آپ جتنی بار سوچتے ہوں گے آپ اپنا کتنا نقصان کر رہے ہیں. تو جیسے ہی ان کو یہ ریئلائز ہوا

0: साथियों, बहुत हो चुकी अब जातियां। यदि आपको फौज में काम करना ही है तो पूरे आत्मसम्मान के साथ। मुझे बहुत से फौजी साथियों ने बताया है कि हमारी रियासत के फौजियों की तनख्वाह इंदौर और ग्वालियर से बहुत कम है।
1: हाँ, और जो मिलता है वो भी वक्त पर नहीं।
0: शांत हो जाइए, शांत हो जाइए। मैं जानता हूं कि इसके अलावा और भी कई परेशानियां हैं और इसीलिए हम सब की बेहतरी के लिए मैंने ये 9 मांगों का पर्चा तैयार किया है जिसे हम अंग्रेजी अफसरों के पास भेजेंगे। साथियों, गौर फरमाइए कि मैंने सबकी तरफ से क्या मांगे रखी हैं। किसी भी फौजी से अंग्रेजी सरकार का हुक्म मानने का शपथ पत्र ना लिया जाए। सीहोर के जो फौजी पॉलिटिकल एजेंट और दीगर अंग्रेज अफसरों को होशंगाबाद पहुंचाने के लिए भेजे गए थे, उनको फौज की नौकरी से फौरन निकाल दिया जाए। जबरन निकाले गए फौजियों को नौकरी पर वापस लिया जाए। किसी भी फौजी से अकेले में कुछ ना कहा जाए और जो कहना है सबके सामने हाजिरी के वक्त कहा जाए। फौजियों की तनख्वाह बढ़ाई जाए। फौजियों को पूरा ड्रेस दिया जाए। आर्मी कमेटी को खत्म किया जाए। फौजियों को बासी रोटियां ना दी जाएं और खाने पीने में जो मिलावट की जा रही है उसे फौरन बंद किया जाए।
2: सर, सीहोर के सैनिकों ने अपनी मांग मनवाने के लिए यह लेटर दिया है।
3: व्हाट?
2: यस सर, इसमें उनका हर छोटा बड़ा भाट ऐसे लिखा है जैसे वो चाहते हैं। दे आर वेरी डेस्परेट अबाउट देम।
4: अंग्रेज अपनी ही फौज में बगावत से तो परेशान थे ही, इसके अलावा फौज छोड़कर सिपाही बहादुर में शामिल बागियों का कद लगातार बढ़ रहा था और इसकी वजह थी सभी धर्मों को साथ लेकर चलने वाली देशभक्ति।
0: साथियों, हमने अपनी सरकार के निशान के लिए 2 झंडे चुने हैं। इनमें से एक निशाने मोहम्मदी कहलाएगा और दूसरा झंडा महावीरी निशान कहलाएगा। हिंदू और मुसलमान दोनों इस रियासत के बराबरी के नागरिक हैं। अलग अलग धर्म होने का यह मतलब नहीं कि हमारे सामाजिक और राजनीतिक मामले भी एक दूसरे से अलग अलग रहें। हम अपने धर्म पर रहते हुए भी जिंदगी के बहुत से मामलात में एक हो सकते हैं और इसीलिए हमारा यह फर्ज है कि हम हिंदू मुसलमान एकता को न केवल स्थापित करें बल्कि इसे अधिक मजबूत बनाएं। अंग्रेज हमारे दीनों ईमान को बिगाड़कर हमारे अंदर फूट डालकर अपना राज्य स्थापित करना चाहते हैं, लेकिन हम उनके नापाक इरादों को कामयाब नहीं होने देंगे।
5: सिपाही बहादुर जिंदाबाद! सिपाही बहादुर जिंदाबाद! वली शाह जिंदाबाद! वली शाह जिंदाबाद!
0: हमें न सिर्फ अपने साथ और साथी जोड़ने हैं बल्कि अंग्रेजों पर लगातार हमले भी करने हैं। बोलिए, आप लोग तैयार हैं?
6: हाँ, हम सब लोग तैयार हैं।
5: सिपाही बहादुर
6: जिंदाबाद!
5: सिपाही बहादुर
6: जिंदाबाद!
5: वली शाह
6: जिंदाबाद!
5: वली शाह
6: जिंदाबाद!
0: तो ठीक है, कल सुबह सीहोर की ज्यादातर सरकारी इमारतें और खजाना हमारे निशाने पर होगा।
7: मतलब काका, सिपाही बहादुर अपने पूरे फॉर्म में थे?
4: हाँ, और वो भी हर मोर्चे पर। एक तरफ उन्होंने अंग्रेजों को लड़कर सबक सिखाया तो दूसरी तरफ जनता को एकता का पाठ पढ़ाया। उन दिनों शहर में मुहर्रम और दोल ग्यारस का त्योहार एक ही दिन पड़ा, जुलूस दोनों के ही निकलने थे और ऐसे में हालात बिगड़ भी सकते थे, लेकिन सब कुछ शांतिपूर्ण ढंग से हो गया और वो भी सिपाही बहादुर की समझाइश के चलते।
7: वाह काका, सचमुच अपने तरह की ये अनूठी सरकार थी।
8: हाँ, अब तो समझ में आ ही गया होगा आपकी कि हम लोग
3: صرف بھوپالی بتولے ہی نہیں کرتے بلکہ کام بھی کرتے ہیں, اور ایسا کہ کبھی کسی نے نہ کیا ہو, سمجھے؟
8: سمجھ گئے بھائی سمجھ گئے, اب معاف بھی کر دو.
7: اچھا کاکا, تو کیا سپاہی بہادر سرکار ایسے ہی کام کیا کرتی تھی؟
4: بھائی اب مجھے بھی معاف کرو, مطلب آج کے لیے اتنا ہی, کیونکہ ابھی تو سپاہی بہادر سرکار سے جڑی بہت سی باتیں باقی ہیں اور ادھر ڈھابے میں بھی بہت سارا کام باقی ہے.
3: تو پھر کاکا اگلی بار.
4: ہاں ہاں پکا, بالکل پکا.
8: اچھا کاکا اب ہم چلتے ہیں. نمسکار.
4: نمسکار نمسکار, پھر آنا بھیا. ارے او راجو,
3: ہمارا ابھی چلو دیکھو کاکا بتائیں گے تمہیں.
7: ہاں چلو
3: چلو
4: کاکا. ارے آؤ آؤ بیٹا آؤ, مجھے یاد تھا کہ آج تم لوگ آنے والے ہو, اس لیے ذرا جلدی جلدی ہی کام نپٹا رہا تھا. ویسے آج دو ہی ہو, ایک اور ساتھی کہاں ہے؟
8: آتا ہی ہوگا کاکا, اس نے سیدھے یہیں پہ ملنے کو کہا تھا, پتا نہیں کہاں رہ گیا.
4: ارے آتا ہی ہوگا, کیونکہ سپاہی بہادر سرکار کے بارے میں جاننے کی سب سے زیادہ دلچسپی تو اسی کی ہے.
7: ہاں کاکا وہ تو ہے.
4: اچھا چلو جب تک وہ آتا ہے تب تک تم لوگ چائے وائے پیو. ہیں میں بھی ذرا رسوئی سے آتا ہوں. ارے راجو ادھر چائے دینا ذرا.
8: کاکا کے پاس آ کر پوری جانکاریاں مل
7: گئی. یہ تو اتہاس کے
8: بارے میں پورا پورا جان معلوم.
7: یہ چائے لیجیے بھائی.
3: ارے ارے کیا بھائی اکیلے اکیلے چائے؟ ارے کاکا ایک چائے مجھے بھی.
8: آجا آجا ایک چائے اور لے آنا بھائی.
7: کہاں اٹک گئے تھے بھائی؟
3: ارے ہم وہ نہیں جو خود اٹک جائے, ہم تو وہ ہیں جو دوسروں کو اٹکا لیتے ہیں.
4: ہاں تو بھائی اب پوری ہوئی ٹکڑی.
8: ٹکڑی کہاں کاکا, چوکڑی.
4: چوکڑی
7: ہاں آپ جو ہو.
3: ہاں تو کاکا پچھلی بار کی بات کو آگے بڑھایا جائے.
4: ہاں ہاں کیوں نہیں بیٹا, یہ تو میں نے تم لوگوں کو پہلے ہی بتا دیا تھا کہ بھوپال سیہور اور آس پاس کے باغی سینکوں نے مل کر اپنی ایک سرکار بنائی تھی, اور اس سپاہی بہادر سرکار کی اگوائی کرتے تھے ولی شاہ, لیکن ان کے ساتھ ہی مہاویر کوٹ حوالدار کی بھی اس میں بڑی مہتوپورن بھومیکا تھی.
0: ساتھیوں آج میں نے سب کو ایک مقصد کے تحت ایک ساتھ اکٹھا کیا ہے. میں چاہتا ہوں کہ ہماری سرکار صرف نام کی سرکار نہ رہے بلکہ ہمارے سارے کام کاج پوری طرح ایک سرکار کی طرح ہونے چاہیے, اور اس کے لیے ضروری ہے ایک کونسل کا بنایا جانا, وہ کونسل جس کی اجازت سے ہی سپاہی بہادر سرکار کے سارے کام ہوں گے. اس کونسل کی کمان میں جس شخص کو سونپنا چاہتا ہوں اسے آپ سب نہ صرف اچھی طرح سے جانتے ہیں بلکہ خوب مانتے بھی ہیں, اور میرا خیال ہے کہ ان کے نام پر کسی کو اعتراض نہیں ہونا چاہیے.
4: کون؟ مہاویر بھائی.
0: لیجیے نام ہی سامنے آ گئے. آئیے مہاویر بھائی سامنے آئیے. ساتھیوں آپ سب کی رضامندی کی مہر اب بھائی مہاویر کے نام پر لگ چکی ہے, تو میں آپ کو یہ بھی بتا دوں کہ اس کونسل کو مہاویری کونسل کے نام سے جانا جائے گا. ہماری سرکار سے سمبندھت سارے فیصلے یہ کونسل لے گی, جس میں مہاویر بھائی حوالدار اور سیور کنٹیجنٹ کے کچھ سدسیہ شامل ہوں گے. اس کے علاوہ میں آپ کو یہ بھی بتانا چاہوں گا کہ آج کے بعد ہماری خود کی دو عدالتیں ہوں گی, جس میں سے ایک کو میں خود سنبھالوں گا اور دوسری عدالت کا کام بھائی مہاویر کے پاس ہوگا.
3: لیکن یہ عدالتوں والی بات کچھ سمجھ نہیں آئی.
9: میں بتاتا ہوں ساتھیوں, یدی ہمیں اپنی عوام کو یہ احساس کرانا ہے کہ ہم ملک اور ریاست کی موجودہ سرکار سے کمتر نہیں, تو ہمیں وہ سارے کام کاج کرنے ہوں گے جو سرکاریں اپنی رعایا کے لیے کرتی ہیں, اور اسی کے تحت ہم اپنی خود کی دو عدالتیں بنا رہے ہیں, جس میں ایک میں دیوانی مقدموں کی سنوائی ہوگی اور دوسری میں فوجداری مقدموں کی,
0: اور ہماری ان عدالتوں میں جیت صرف انصاف کی ہوگی.
8: واہ کاکا, مطلب نام کی سرکار نہیں بلکہ کام کی بھی تھی سپاہی بہادر سرکار.
4: ہاں بیٹا, انہوں نے اپنی عدالتیں تو بنائی ہی, ساتھ ہی سیہور میں اپنا خود کا تھانہ بھی استھاپت کیا.
7: لیکن کاکا اس سرکار کو روکنے کے لیے انگریزوں اور سیاست نے کوئی قدم نہیں اٹھائے.
4: کوشش تو خوب کی گئی بیٹا. سام